0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा राष्ट्रपतिले पुनर्विचार गर्न भनेको संवैधानिक परिषद सम्बन्धी अध्यादेश सरकारद्वारा जस्ताको तस्तै फेरि शीतल निवास फर्काउने निर्णय, अब राष्ट्रपति सामु रहेको विकल्प बारे नेपाल बार एसोसिएसनका अध्यक्ष भन्छन्,
1: यो प्रणाली सञ्चालनको लागि अब यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन।
0: लिपुलेख विवादमा भारत र चीनलाई नेपालको अडान पुनः अवगत गराएको सरकार सहकार्य मार्फत समाधान गर्न उत्सुक,
2: नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो।
0: अनि आफ्ना केही जहाजहरूलाई हुर्मुज जलमार्ग पार गराएको अमेरिकाको भनाए। सबभन्दा पहिला प्रमुख विश्व समाचार,
3: अशोक दाहालबाट समाचार सुन्नुहोस्। अमेरिकी सेनाले आफ्ना युद्धपोतको सहयोगमा इरानी नाकाबन्दी तोड्दै दुईवटा अमेरिकी झण्डावाहक पानी जहाजहरूले हुर्मुज स्ट्रेट पार गरेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुजबाट सुरक्षित आवत जावत सुरु गर्ने घोषणा गरेसँगै यो जलमार्गमा पानी जहाजहरूको सहयोगका लागि गल्फ क्षेत्रमा दुईवटा लडाकु पानी जहाज परिचालन गरिएको अमेरिकी सेन्ट्रल कमान्डले जनाएको छ। बीबीसीका विश्व मामिला संवाददाता सेबास्टियन नसर भन्छन्, अमेरिका र इरान कूटनीतिक गतिरोधमा अल्झिरहँदा स्ट्रेट अफ होर्मुजमा भएको पछिल्लो गतिविधिले युद्ध पुनः चर्किने बिन्दु कति नजिक छ भन्ने स्मरण गराएको छ। सामुद्रिक आवत जावतको निगरानी गरिएका तथ्याङ्कहरूले थप केही जहाजहरूले यो मार्गबाट वार पार गर्ने प्रयास गरिरहेको देखाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले पश्चिम बंगालको विधानसभा चुनावमा जित हासिल गरेको छ। हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टीले पहिलो पटक यो राज्यमा चुनाव जितेको हो। चुनाव भइरहेका चार राज्यमध्ये भाजपाले असममा पनि लगातार तेस्रो पटक जित हासिल गर्ने निश्चित जस्तै देखिएको छ। संघीय संसदमा दुई तिहाई बहुमत नभएको भाजपालाई पश्चिम बंगालमा पाएको सफलताले देशैभरि युनिफर्म सिभिल कोड लागू गर्ने प्रयासमा सघाउ पुग्ने ठानिएको छ। हान्टा भाइरसको सम्भावित प्रकोपका कारण पानी जहाजमा तीनजनाको मृत्यु भएको विवरणपछि अर्जेन्टिनाबाट आएको उक्त जहाजलाई केप भर्डले आफ्नो तटमा रोकिने अनुमति दिन अस्वीकार गरेको छ। देशका स्वास्थ्य अधिकारीहरूले आफ्नो देशका नागरिकहरूको सुरक्षाको कारण देखाउँदै अनुमति नदिएपछि जहाजका सञ्चालकले बिरामी अवस्थामा रहेका थप दुईजना यात्रुको उद्धारका लागि अनुमति माग गरेका छन्। जहाजमा यात्रारत तीनजनाको मृत्यु भए पनि दक्षिण अफ्रिकामा एउटा अस्पतालको सघन उपचार कक्षमा उपचाररत एक ब्रिटिस नागरिकमा मात्रै हालसम्म हान्टा भाइरस पुष्टि भएको छ। पश्चिमी पाकिस्तानका एकजना स्थानीय अधिकारीले गत महिना अमेरिकाले कब्जामा लिएको एउटा इरानी कन्टेनर जहाजबाट नियन्त्रणमा लिइएका 22 जनामध्ये 15 जनालाई हस्तान्तरण गरिएको बताएका छन्। यसअघि इस्लामाबादले चालक दलका सबै सदस्यहरूलाई आफ्नो हिरासतमा पठाइएको बताएको थियो। इरानमाथि लगाइएको अमेरिकी नाकाबन्दी उल्लङ्घन गरेको आरोपमा अमेरिकाले यसअघि टोस्का नाम गरेको इरानी पानी जहाज कब्जामा लिएको थियो र इरान युद्धका कारण मार्च महिनामा दुबई विमानस्थलमा यात्रुहरूको संख्यामा दुई तिहाईले कमी आएको युएईले बताएको छ। अमेरिका र इजरायली आक्रमणको इरानले प्रतिकार गर्दा तेलको धनी राष्ट्र युएईको यो विमानस्थल पनि कैयौं पटक आक्रमणको निशानामा परेको थियो। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा यहाँलाई स्वागत छ। सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश सिफारिसको निम्ति जस्ताको तस्तै फेरि शीतल निवास फर्काउने निर्णय गरेको छ। सरकारले उक्त अध्यादेश पठाएको एक साता पश्चात राष्ट्रपतिद्वारा पुनर्विचारको लागि सरकारलाई फिर्ता गरेको भोलिपल्टै मन्त्री परिषदले त्यसलाई पुनः राष्ट्रपति कहाँ पठाउने निर्णय गरेको हो। उक्त अध्यादेश बाहेक सरकारले पठाएका अन्य 7 अध्यादेश चाहिँ राष्ट्रपतिले जारी गरिसकेका छन्। एक रिपोर्ट। सरकारले संवैधानिक निकायका पदाधिकारीहरूको नियुक्तिको सिफारिसका लागि बस्ने बैठक सम्बन्धी कार्यविधिलाई व्यवस्थित गर्ने उद्देश्यका साथ संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन 2066 संशोधन गर्न अध्यादेश जारी गर्न सिफारिस गरिएको बताएको थियो। वैशाख 14 गते नै शीतल निवास पठाइएको भनिएको उक्त अध्यादेशलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचार गर्न भन्दै आइतबार फिर्ता पठाइदिएका थिए। सोमबार बसेको मन्त्री परिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सो अध्यादेश जस्ताको तस्तै फेरि राष्ट्रपति कहाँ पठाइएको जानकारी दिए।
4: संवैधानिक परिषद पहिलो संशोधन अध्यादेश 2083 सम्मानीय राष्ट्रपतिज्यूबाट पुनर्विचारको लागि फिर्ता भएकोमा उक्त अध्यादेश जारी गर्न सम्मानीय राष्ट्रपति समक्ष पुनः सिफारिस गर्ने।
0: सरकारले फेरि राष्ट्रपतिलाई अध्यादेश सिफारिस गर्न भनेपछि अब उनको विकल्प के हुन्छ? नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्,
1: अध्यादेशको बारेमा स्पष्ट यसै गर्नुपर्छ भन्ने व्यवस्था संविधानमा छैन, तर अध्यादेश भन्दा बलियो ऐन पास गरेर जाँदा चाहिँ नि एकचोटि इन्कार गरेकोमा फेरि आयो भने राष्ट्रपतिले स्वीकार गर्नुपर्ने भन्ने व्यवस्था संविधानमा छ। त्यही अनुसरण गर्दाखेरि र यो प्रणाली सञ्चालनको लागि अब यसलाई स्वीकार गरेर अघि बढ्नुको विकल्प छैन जस्तो लाग्छ।
0: गत साता राष्ट्रपति पौडेलले अध्यादेश बारे विभिन्न कानूनविदहरूसँग परामर्श गरेका थिए। कतिपयले सरकारको विषय भएकाले राष्ट्रपतिले अध्यादेश जारी गर्नुपर्ने सुझाव दिएको र कतिपयले चाहिँ ती अध्यादेशको अन्तर्वस्तु यदि संविधान कानूनका विपरीत छन् भने फर्काउनु पर्ने सुझाव दिएको विवरण आएका थिए। विपक्षी दलहरूले चाहिँ नियमित संसद छलेर अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरिरहेका छन्। तर राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी बाहेक अन्य 7 अध्यादेश पटक पटक गरी जारी गरिसकेका छन्। तीनमा केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083, विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083, सम्पत्ति शुद्धिकरण निवारण तेस्रो संशोधन अध्यादेश 2083, सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 र सहकारी पहिलो संशोधन अध्यादेश 2083 रहेका छन्। अर्को विषय, भारत र चीनले नेपालले दावी गर्दै आएको भूभाग लिपुलेख हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्न लागेपछि उत्पन्न विवादका माझ सरकारले यो विषय दुई सरकारबीच सहकार्य गर्दै कुराकानी मार्फत समाधान गरिने बताएको छ। यसअघि परराष्ट्र मन्त्रालयले नेपालको अडान कूटनीतिक माध्यमबाट भारत र चीनलाई पुनः अवगत गराइएको जनाएको थियो। एक रिपोर्ट। नेपालको परराष्ट्र मन्त्रालयको भनाई पश्चात भारतका तर्फबाट आएका विवरणहरूमा त्यहाँको विदेश मन्त्रालयका प्रवक्ताले नेपालले गर्दै आएको भौगोलिक दावी उचित नभएको र ऐतिहासिक तथ्य तथा प्रमाणमा आधारित नभएको उल्लेख गरेका छन्। उनले भारत नेपालसँग सबै द्विपक्षीय मामिलामा रचनात्मक अन्तर्क्रिया गर्न खुला रहेको पनि बताएका छन्। आज मन्त्री परिषद बैठक पश्चात सरकारका प्रवक्ताले पत्रकारहरूले यसबारे प्रश्न सोद्धा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले उक्त भूभाग नेपालकै भएकामा आफूहरू प्रतिबद्ध रहेको भन्दै दुई सरकारबीच सहकार्य मार्फत सम्बोधन गरिने संकेत गरे।
4: यसमा नेपाल सरकार प्रतिबद्ध छ, यसमा परराष्ट्र मन्त्रालयले आफ्नो नोट जारी गरिसकेको थियो, त्यसमा भारत सरकारले पनि केही गरेको छ। भारत सरकारले पनि खुला सहकार्यबाट यसको कुनै एउटा निकास निकाल्नुपर्छ भनेको छ। नेपाल सरकारको पनि जुन त्यहाँ सिमाना विवाद भएको छ त्यो नेपालको भूमि हो भन्ने कुरामा प्रतिबद्ध छ, त्यो हाम्रो प्रेस कन्फरेन्सबाट आइसकेको छ। बाँकी दुई सरकार बीच सहकार्य हुँदै कुरा गर्ने विषय हो।
0: भारतको विदेश मन्त्रालयका प्रवक्ताले आफ्नो प्रतिक्रियामा लिपुलेखबाट सन् 1954 नै कैलाश मानसरोवर यात्रा भइरहेको उल्लेख गरेका छन्। यसबारे साथी प्रदीप बस्यालले नापी विभागका पूर्व महानिर्देशक तथा उक्त सीमा विवादबारे जानकार बुद्धिनारायण श्रेष्ठलाई सम्पर्क गरी भारतले हवाला दिएको 1954 यात्राको सन्दर्भ के हो भनेर सोधेका थिए।
5: 1954 भारत र चीनको बीचको सम्झौता, त्यसमा खास गरेर सीमावर्ती क्षेत्रको जनताहरू मात्रै आउन जान पाउने, सीमावर्ती क्षेत्र भन्दा अरू जान आउन नपाउने, औषधि उपचार गर्न पनि जान पाउने, सानो सानो पेटी फेट पाक्ला कोर्टसम्म जान पाउने मात्रै हो। अनि महत्त्वपूर्ण कुरा के छ भने त्यो 1954 भएको भारत र चीनको सम्झौता 10 वर्षमा नवीकरण गर्नुपर्ने हो। 10 वर्षमा नवीकरण भएन, 1964 नवीकरण भएन। किनभनेदेखि 1962 भारत र चीनको बिचमा सीमा युद्ध भयो, त्यो जिउँदो छैन। त्यो 1954 जुन हवाला भारतले दिन्छ त्यो सन्धि त मरिसक्यो। मैले पहिले भने नि त्यस बेला पनि पेटी फेर मात्रै, फ्रन्टियरको जनताको लागि मात्रै हो। अब अहिले त लिपुलेखबाट हेर्नुहोस्, अब बेजिङ पनि पुग्न सक्ने, सङ्घाइ जान सक्ने इत्यादि छ। अहिले सन् 2015 मे 15 चाहिँ नरेन्द्र मोदी चीन जाँदाखेरि ब्रिटिसको भेटी भएको सम्झौता छ, त्यो पनि भारत र चीनले नेपाललाई व्यवस्था गरेर यस्तो गरेको हो। तर त्यो लिपुलेखको सम्प्रभुता हाम्रो हो,
6: खास गरी एक दशक यता सम्बन्धी भारत चीन अझ बढी नेपाललाई नै सम्पर्कमा नराखिकन सम्झौताहरू गरिरहँदाखेरि चाहिँ यसले अवस्था यस्ता स्थिति भन्दा पनि झन् बिगारिरहेको अवस्था हो।
5: लिपुलेख नेपालले काला पानी इत्यादि दावी गर्ने बित्तिकै भारत बेखुस हुन्छ, तर यसको समाधानको लागि चाहिँ हाम्रो नेपाल सरकारले भारतलाई अनुरोध गर्नुपर्छ कि विदेशी बिन्दु स्थापना गरौँ हामी, जहाँ भारत नेपाल र चिनको सिमाना भेट हुन्छ। पहिले भारत र नेपाल मन्जुर गर्नु पर्यो विदेशी बिन्दु स्थापना गर्न, त्यसपछि चीनलाई पनि सहकार्य गराएर त्रिदेशीय बिन्दु स्थापना गरियो भने भिपुले कालापानी निम्फियाद्वारा कसको हो भन्ने एकदम छिनाफाना हुन्छ। हाम्रो अहिलेको सरकार बालेनको सरकारले भारतसँग मैत्रीपूर्ण तरिकाले कूटनीतिक पहल गरेर त्रिदेशीय बिन्दु स्थापना गर्नुपर्छ।
0: उनी थिए नापी विभागका पूर्व महानिर्देशक बुद्धिनारायण श्रेष्ठ, साथी प्रदीप बस्यालसँग कुरा गर्दै। फेरि अर्को विषय, सुकुम्बासी बस्ती हटाउने क्रमका माझ प्रधानमन्त्री बालेन्द्र शाहले नागरिक हटाउने उद्देश्यले नभई आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्य लिएको फेसबुक मार्फत जनाएका छन्। उनले कुनै पनि नागरिक घरबार विहीन हुने अवस्था सिर्जना हुन नदिइने बताए। उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सुकुम्बासीको समस्या समाधान गर्न अधिकार सम्पन्न प्राधिकरण गठन गरिने भन्दै नआत्तिन आग्रह गरेको छ। यसबीच कतिपयले पहिला आवास व्यवस्थापन नगरी उठीवास गराइएको भन्दै सरकारको कदम उल्टो भएको बताइरहेका छन्। यसबारे साथी शरद केसीले पूर्व सचिव शारदा प्रसाद त्रिताललाई सोधेका छन्।
7: सुल्टो बाटो भन्नेहरूले भने जस्तो गरेर गर्ने हो भने त्यो कहिले पनि समाधान हुँदैन थियो। अहिले जुन बाटो अप्नाइएको छ त्यसले वास्तविक र नक्कली सुकुम्बासी एक किसिमले छुट्टिन सक्ने आधार तुरुन्तै तय भएको छ। वास्तविक सुकुम्बासीहरू होल्डिङ सेन्टरहरूमा जाने सरकारको दर्ता प्रक्रियामा छन्, सम्पर्कमा छन् र अरू नक्कली सुकुम्बासीहरू आफ्ना आफ्ना व्यवस्था गरेर हिँड्न लागेका छन्। अहिले त्यो दृष्टिले हेर्ने हो भने यो राम्रै कदम मान्नुपर्छ। अब कतिपयले चाहिँ मानवीय दृष्टिकोणले भन्ने कुराहरू पनि उठाएका छन्। सुकुम्बासी बस्तीहरूमा अमानवीय कार्यहरू ज्यादै धेरै भएका थिए। ती मानवीय प्रश्न उठाउने अहिलेका मान्छेहरूले यत्रो 20-30 वर्ष के हेरेर बसे भन्ने प्रश्न पनि छ।
6: तर विगतमा त्यो अमानवीय पक्ष ख्याल गरेन तत्कालीन सत्ताले, सरकारवाला समूहहरूले अथवा पक्षले भन्दैमा। अब अहिले त जननिर्वाचित सरकार ठूलो संख्यामा ठूलो विश्वासको मत प्राप्त गरिरहेको, यो त अझ बढी जिम्मेवार हुनुपर्ने किन बालबालिका, महिला, गर्भवती, वृद्ध अपाङ्गहरूको त्यो संवेदनशीलता जुन मानसपटलमा लामो समयसम्म रहिरहन्छ त्यसले पार्ने असर बढी हुन सक्छ। त्यसकारण अलिक संवेदनशील भइदिने अपेक्षा गर्नु स्वाभाविक नै हो नि, होइन र? त्यसमा त
7: स्वाभाविक हो, तर अब सरकारले अब इभन प्रधानमन्त्रीले पनि भने अनुसार चाहिँ ती सबै कुराको हिसाब गरेर आवश्यक सहयोग पनि गरिराखेका छौँ भन्नुभएको छ। अब हो यो झरी बादलको बेला कतिपय बाल बच्चाहरू सुत्केरीहरूलाई असर केही पर्यो पक्कै पनि, तर अब त्यस पछाडि उनीहरूको व्यवस्था चाहिँ सरकारले गर्ने किसिमले जाँदाखेरि चाहिँ त्यो सकारात्मक पक्ष हो। केही चाहिँ समय दुःख गरे पनि अब पछाडि गएर चाहिँ उनीहरूले राम्रो अवस्था चाहिँ सिर्जना हुन्छ उनीहरूको लागि भन्ने आशा गर्न सकिन्छ।
0: उनी थिए पूर्व सचिव शारदा प्रसाद त्रिताल, साथी शरद केसीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकाले आफ्ना लडाकु पानी जहाज तथा अमेरिकी झण्डावाहक व्यापारिक जहाजहरूले सुरक्षित रूपमा हुर्मुज जलमार्ग पार गरेको बताएको छ। अमेरिकी सेन्ट्रल कमान्डले दुईवटा व्यापारिक पानी जहाजलाई क्षेप्यास्त्र नष्ट गर्ने उपकरणयुक्त लडाकु पानी जहाजले सुरक्षा दिएर उक्त जलमार्ग पार गराएको उल्लेख गरेको छ। सो व्यापारिक ढुवानी मार्ग चालु गर्न अमेरिकी फौज सक्रिय भएको सेन्टकमले बताएको छ। बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट।
3: अमेरिकी सैनिकहरू हुर्मुज जलमार्गमा प्रवेश गरी आक्रमण गर्ने इरानी चेतावनीमा आज आफ्ना जहाजले लामो समयदेखि अवरुद्ध रहेको यो जलमार्ग पार गरेको अमेरिकाले बताएको हो। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हुर्मुजमा फँसेका पानी जहाजहरूलाई सघाउने बताए लगत्तै इरानले त्यहाँ प्रवेश गर्न खोज्ने अमेरिकी सेनालाई हमला गर्ने चेतावनी दिएको थियो। फेब्रुअरी महिनाको अन्तिमतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि हुर्मुज जलमार्गमा 2000 जहाजमा झण्डै 20,000 यात्रुहरू फँसेको संयुक्त राष्ट्र संघीय निकाय आइओएमले जनाएको छ। इरानको सेनाले हुर्मुज जलमार्गमा आफ्नो नियन्त्रण कायम रहेको र यो मार्गको सुरक्षित आवत जावतका लागि आफूसँग समन्वय गर्नुपर्ने अडान राखेको छ।
0: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी पौने 9 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।